यो हो किप्स 98.3 FM तपाईसँगको सहयात्रा

0: यो हो किप्स 98.3 एफएम तपाईसँगको सहयात्रा।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01 42 35 888 98 012 35 888

0: Life-Changing Quotes。तपाईलाई नाच्न आउँछ वा आउँदैन भन्ने बारे कसैले मतलब गर्दैन, त्यसैले जुरुक्क उठ्नुहोस् र नाच्ने अवसरको सदुपयोग गर्नुहोस्। यो भनाइ हो डेभ ब्यारीको।
1: पुरै एक घन्टा तीनवटा मुभीजका सुपरहिट गीतहरू
2: एभ्री
1: स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 FM मा।
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि UPS इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस् वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: You can dance.
8: You can sing.

हेलो नमस्कार, स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा। रेडियोमा रोचक कार्यक्रम तपाईँले सुन्न सक्नुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज कम्पनीमा, द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन। मेरो नाम हो निजल। स्टेसन किप्स एफएम 98.3 ट्युनिङ गर्दै हुनुहुन्छ। रमाइला रमाइला रोचक जानकारीहरू आजको कार्यक्रममा म समावेश गर्नेछु, र कार्यक्रममा तपाईँलाई हामी विश्वमा घटेका अनेकौँ रोचक कथा तथा आश्चर्यजनक घटनाहरू सुनाउने गर्दछौँ। साथमा रमाइलो प्रसङ्गहरू पनि रहनेछन्, रहस्यमय रोचक प्रसङ्गहरूले भरिएको कार्यक्रम हो रेडियोमा रोचक। रेडियोमा रोचकमा म निजल छु, र कार्यक्रम सुन्नुहोला एक घन्टाको अवधिभर। रमाइला रमाइला प्रसङ्गहरू हामीसँग छन् आजको एपिसोडमा। अहिले पनि चाहिँ कार्यक्रममा पहिलो सङ्ग राख्न चाहन्छु, र गीत भनेर रहेको छ मुभी घामड सेरेबाट, साली मन पर्यो यो गीत रहेको छ अहिले क्रममा।

रोचक जानकारी तर्फ। डिग्री को सर्टिफिकेट पाउन 10 वटा रुख रोप्नै पर्ने। दुनियामा वन जंगल को क्षेत्रफल घटिरहेको छ, वनस्पतिहरू नासिदै छन्। वन जोगाउन तथा बढाउनका लागि विश्वभर नै विभिन्न उपाय अपनाउने गरिएको छ। यसै क्रममा एउटा देशले वन जंगल बढाउन तथा पर्यावरण जोगाउन गजबको उपाय अपनाएको छ। फिलिपिन्सले यस्तो नियम लगाएको छ कि अब त्यहाँका विद्यार्थीले स्नातक तहको डिग्री हासिल गर्नका लागि अनिवार्य रूपमा कम्तीमा 10 वटा रुख रोपेकै हुनुपर्नेछ। तीव्र वन विनाशका कारण देशको वन क्षेत्र 70%बाट 20%मा झरेपछि फिलिपिन्सले यस्तो नियम लागू गरेको हो। यो कानून लागू गरेसँगै देशमा 1 वर्षमा 17.5 करोड वृक्षारोपण गर्ने तथा ती बिरुवा हुर्काउने योजना सरकारको रहेको छ। विद्यार्थीहरूले स्नातक तहको पढाइ पूरा गरेर तथा परीक्षा पास गरेर मात्रै सर्टिफिकेट पाउने छैनन्। उनीहरूले परीक्षामा पास गरेसँगै कम्तीमा 10 वटा रुख रोपेकै हुनुपर्नेछ। यो नयाँ कानूनको नाम ग्रेजुएसन लिगेसी फर द इन्भाइरोमेन्ट ऐन रहेको छ। फिलिपिन्सको संसदले सर्वसम्मतिले उक्त कानून पारित गरेको हो। यो नियम कलेजमा मात्र नभई प्राथमिक विद्यालय तथा हाई स्कुलमा पनि लागू गरिएको छ।

के तपाईले दुनियाकै सबैभन्दा महँगो कफीको स्वाद लिने मौका पाउनु भएको छ, पिउनु भएको छैन भने अब लाग्छौँ हामी कफीकै एउटा रोचक प्रसङ्गतर्फ। तपाईँ हामीले कैयौँ रेस्टुरेन्ट तथा क्याफेमा गएर कफी पिएका छौँ होला र कफीका विभिन्न प्रकार पनि चाखेका छौँ होला, तर के तपाईँले दुनियाँकै सबैभन्दा महँगो कफीको स्वाद लिने मौका पाउनु भएको छ? अमेरिकामा रहेको एउटा क्याफेले दुनियाँकै सबैभन्दा महँगो कफीको स्वाद चखाउँदै आएको छ। उक्त क्याफेको नाम क्लेच क्याफे हो। त्यहाँ कफीको मूल्य प्रति कप $75 पर्दछ। यति महँगो हुँदाहुँदै पनि मानिसहरू सो क्याफेमा गएर कफी पिउन मरिहत्ते गर्दछन्। सान फ्रान्सिस्को र दक्षिण क्यालिफोर्निया गरी दुई ठाउँमा यो क्याफेका शाखा रहेका छन्। त्यो महँगो कफीको नाम नेचुरल गिसा 803 हो। एक लिलामीका क्रममा उक्त कफीको यस्तो अनौठो नाम जुरेको रहेछ। लिलामीका क्रममा एक पाउन्ड कफी $803 बिक्री भएको थियो। त्यही बेलादेखि नै सो कफीको नाम नेचुरल गिसा 803 रहन गयो। वास्तवमा यसअघि यो कफीको केवल 45 किलो मात्र बिउ बिक्री हुन्थ्यो र अधिकतम कफी जापान, चीन र ताइवानमा निर्यात हुन्थ्यो, तर अहिले अमेरिकाको क्लच क्याफेले यसलाई बहुमूल्य तथा लोकप्रिय मात्र होइन विश्वकै सबैभन्दा महँगो बनाइदिएको छ। उक्त क्याफे मालिकका अनुसार क्लच क्याफेका लागि केवल 4 किलो कफी मात्र उपलब्ध छ। उत्तर अमेरिकामा आफू बाहेक अन्त कहीँ पनि यो कफी उपलब्ध नभएको उनको दावी छ। सोही कारण यो दुर्लभ कफीको स्वाद चाख्न मानिसहरू चर्को मूल्य चुकाउन तयार छन्। यो कफीको वास्तविक नाम चाहिँ पनामा कफी हो। यो कफी निकै उत्कृष्ट जातको कफी हो। विश्वको कफी प्रतियोगितामा पनि यो कफी सर्वोत्कृष्ट ठहरिसकेको छ। मध्य अमेरिकामा पाइने दुर्लभ अरेबिका कफीको एउटा जात हो पनामा कफी। यसको स्वाद चियाको जस्तो हुन्छ, चमेली तथा बेरीको स्वाद पनि यसबाट आउँछ।

0: हिप्स 98.3 एफएम मा गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में
0: गजल संसार
1: गम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्कुल 10 बजे
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

हजुर, कार्यक्रममा लिएको पहिलो व्यापारिक विश्राम पछि फेरि पनि स्वागत छ। कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक। रेडियोमा रोचकमा तपाईँले सुन्न सक्नुहुन्छ आश्चर्यजनक घटनाहरूका प्रसङ्गहरू, त्यस्तै विश्वमा घटेका निकै नै रमाइला रोचक प्रसङ्गहरू पनि कार्यक्रममा तपाईँले सुन्न सक्नुहुन्छ। रहस्यमय घटनाहरूको पनि हामी जानकारी दिने गर्दछौँ। र कार्यक्रम रेडियोमा रोचकमा म निश्चल छु तपाईँको साथमा। स्टेसन किप्स एफएम 98.3 MHz यो कम्पेनियन ट्युनिङ गर्दै हुनुहुन्छ अहिले। र आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउँ अर्को एउटा रोचक प्रसङ्गबाट नै। अर्काकी पत्नी चोरेर बिहे गर्ने अनौठो चलन। दुनियाँमा विवाह सम्बन्धी अनेक खालका प्रचलन तथा मान्यताहरू अवस्थित छन्। पश्चिमी अफ्रिकामा रहेको एक आदिवासी समुदायमा रहेको बिहे संस्कार सुन्दैमा आश्चर्य लाग्ने तथा हाम्रोमा अपराध ठानिने जस्तो छ। उक्त देशमा बिहे गर्नका लागि पुरुषहरूले अर्काकी पत्नी चोर्ने गर्दछन्। एक अर्काको पत्नी चोरेर बिहे गर्ने परम्परा नै छ त्यहाँ। पश्चिमी अफ्रिकाको बोदाबे आदिवासीका पुरुषहरू एक अर्काका श्रीमती चोरेर बिहे गर्दछन्। यो समुदायमा मानिसहरूको पहिलो विवाह घर परिवारको सहमतिमा हुने गर्दछ, तर दोस्रो विवाहको प्रचलन भने निकै अनौठो छ। त्यहाँ दोस्रो बिहेका लागि अरू कसैको पत्नी भगाउनु पर्दछ। अर्काकी पत्नी पट्याएर भगाउन नसक्नेले दोस्रो विवाह गर्न पाउँदैन। यो आदिवासी समुदायले हरेक वर्ष गेरेवोल पर्व मनाउँदछन्। उक्त पर्व

व्रतका अवसरमा पुरुषहरूले आफ्नो अनुहारमा अनेक खालका रङ दलेर श्रृङ्गार गर्दछन् अनि अनेक अनेक खालका गतिविधि गरेर अर्काकी पत्नीलाई पकाउने प्रयास गर्दछन्। तर यसरी अर्काकी पत्नी पकाइरहँदा उसको पतिले थाहा पाउनु हुँदैन। यदि कुनै पुरुषले अर्काकी पत्नी फकाउन सक्यो र दुवैजना भाग्नका लागि राजी भएर भागे भनेपछि त्यसरी भागेका जोडीलाई खोजेर उनीहरूका परिवारले नै दोस्रो विवाह गराइदिन्छन्। त्यस्तो दोस्रो बिहेलाई प्रेम विवाहको रूपमा स्वीकार गरिन्छ।

हजुर श्रोता मित्र, के तपाईँले यस्तो रेस्टुरेन्टको बारे सुन्नु भएको छ जहाँ भूत प्रेतले पाहुनालाई स्वागत गर्दछन्? सुन्नु भएको छैन भने अब सुन्नुहोस् कार्यक्रममा यो रोचक प्रसंग। मानिसहरू आनन्दसँग खानेकुराको स्वाद दिनका लागि रेस्टुरेन्टमा जान्छन्, तर यो दुनियाँमा एउटा यस्तो रेस्टुरेन्ट छ जहाँ छिर्ने बित्तिकै पाहुनाहरू डरले थर थर काप्न बाध्य हुन्छन्। उक्त रेस्टुरेन्टको माहौल नै निकै डर लाग्दो छ। त्यहाँ वेटरले होइन, भूत प्रेतले पाहुनाको स्वागत गर्दछन् र पाहुनालाई खानेकुरा टक्र्याउँछन्। यति मात्र कहाँ हो र, रेस्टुरेन्टभित्र लासहरूसँगै बसेर खानेकुरा खानु पर्दछ। अझ डर लाग्दो कुरो त के भने, रेस्टुरेन्टमा छिर्ने बित्तिकै ग्राहकहरूलाई रगतले लतपतिएको चक्कुबाट स्वागत गरिन्छ। यस्तो विचित्रको रेस्टुरेन्ट स्पेनमा रहेको छ। स्पेनमा रहेको ला मासिया एन्ड कान्डा रेस्टुरेन्ट दुनियाँकै डर लाग्दो रेस्टुरेन्ट हो। यो रेस्टुरेन्टको अवधारणा वास्तवमा यसको इतिहासबाट प्रेरित छ। खासमा त्यहाँ कुनै वास्तविक भूत प्रेत हुँदैनन्। रेस्टुरेन्टकै कर्मचारीहरू भूत प्रेत जस्तै बनेका हुन्छन्। उक्त रेस्टुरेन्ट मालिकको पारिवारिक सम्पत्तिकै रूपमा रहेको पुरानो भवनमा यो रेस्टुरेन्ट खोलिएको छ। सो भवनमा पहिलेदेखि नै अदृश्य राक्षसी शक्तिको प्रभाव रहेको विश्वासमा त्यहाँ खोलिएको रेस्टुरेन्टलाई पनि हन्टेड रेस्टुरेन्टकै रूपमा तयार गरिएको हो। रेस्टुरेन्ट दिनमा 3 घण्टा खुल्दछ र यसमा 60 सिट छन्। रेस्टुरेन्टमा खाना खानका लागि पहिले नै बुकिङ गराउनु पर्दछ। जब ग्राहक रेस्टुरेन्टमा छिर्दछन् तब रगतले लतपतिएको छुराले स्वागत गरिन्छ। त्यसपछि जब ग्राहकभित्र छिरेर केही अगाडि बढ्दछन् तब मान्छेका छिनालिएका हात तथा झुन्ड्याइएका मान्छे जस्ता आकृतिहरू देखिन्छन्। खाना खाने बेला एउटा सो सञ्चालन गरिन्छ। त्यो सो हेर्न ठूलो हिम्मत चाहिन्छ। त्यस क्रममा विभिन्न खाले डर लाग्दा भूतप्रेतको भेषमा मान्छेहरू आउँछन् र खानेकुरा पनि टक्र्याउँछन्। ग्राहकहरूलाई तर्साउने अनेक प्रयास गरिन्छ। तर्साएरै मनोरञ्जन प्रदान गरिन्छ। उक्त रेस्टुरेन्टमा दम तथा मुटु रोगीलाई आउन मनाही गरिएको छ। साथै गर्भवती महिला र अपाङ्गहरू पनि त्यहाँ आउन पाउँदैनन्। रेस्टुरेन्टमा मोबाइल क्यामेरा पनि लैजान पाइँदैन। भूतको खेल मन पराउनेका लागि यो रेस्टुरेन्ट निकै राम्रो गन्तव्य बनिरहेको छ।

हजुर, कार्यक्रम रेडियोमा रोचकमा लागौ। अब अण्डाको एउटा रोचक प्रसङ्ग, बेलायतीले किन फ्याक्छन् वर्षेनी 72 करोड अण्डा? आउनुहोस् कार्यक्रममा सुन्छौ पूरा प्रसङ्ग। नेपालमा अण्डाको माग, खपत तथा मूल्य बढिरहेको छ, तर यो दुनियाँमा एउटा यस्तो देश छ जहाँ मानिसहरू वर्षेनी करोडौं अण्डा फोहोरमा फ्याकेर नष्ट गर्दछन्। यसरी करोडौं अण्डा नष्ट गर्ने कारण पनि अनौठो रहेको छ। एक अध्ययन अनुसार बेलायतमा हरेक वर्ष करिब 72 करोड गोटा अण्डा फोहोरमा फ्याकेर नष्ट गरिन्छ। सन् 2008 वर्षेनी झन्डै 14 करोड अण्डा फ्याक्ने गरिएकोमा एक दशकमा त्यो संख्या 5 गुणाले बढेको हो। गत वर्ष बेलायतमा कुल 7 अर्ब 20 करोड गोटा अण्डा बिक्री भएका थिए। अध्ययन अनुसार त्यहाँका 29% मानिसहरूले अण्डा फ्याकेर नोक्सान गर्ने गरेका छन्। वास्तवमा यसरी अण्डा फ्याक्नुको कारण अण्डाको म्याद गुज्रिएको कारण हो। म्याद गुज्रिएका अण्डाहरू बेलायतीले खाँदैनन् र फ्याँकिदिन्छन्। अण्डाको म्याद परीक्षणका लागि अन्य विधि नअपनाइकन केवल मिति मात्र हेरेर म्याद गुज्रेको अण्डा फ्याँकिहाल्ने चलन बेलायतमा छ। अण्डा खानका लागि योग्य भएको नभएको जाँच गर्ने एउटा सरल विधि छ, त्यसलाई पानी परीक्षण विधि भनिन्छ। यसमा एउटा कचौरामा चिसो पानी भर्ने, त्यसमा अण्डा राखिदिने। त्यसरी राखिदिएको अण्डा यदि ठ्याक्कै डुबेर तल झरेर त्यही ठाउँमा अड्यो वा किनारामा गयो भने त्यो अण्डा खानका लागि योग्य भएको मानिन्छ। यदि अण्डा पानीमा डुबेन र सतहमै तैरिरह्यो भने बुझ्नु पर्दछ कि त्यो अण्डा ताजा छैन र खान लायक पनि छैन।

0: Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Ki mile bhane ka sara ke phoera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-3512-4444
5: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
7: Babu, pani ko bill tiri de lo.
8: La. तिरिदे
9: बाबु बत्तीको बिल तिर्दे है आज
8: ल ल तिरिदे
7: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
8: ल त्यो पनि तिर्दे
7: तर सबै कुरा यति छिटै कसरी तिरिस
8: किनकि मसँग हाम्रो पात्र छ
9: हाम्रो

0: पात्र त मसँग पनि छ, तर पेमेन्ट कसरी?
1: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888।
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: तपाईं सुन्दै हुनुहुन्छ
4: के
3: ई
4: बी
3: एस किप्स 98.3 एफएम योर कम्पानियन केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा यो हो कार्यक्रम रेडियोमा रोचक।

हजुर, कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक स्टेशन किप्स एफएम 98.3 MHz यो कम्पेनियन ट्युनिङ गर्दै हुनुहुन्छ र दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा तपाईँहरूले पाउन सक्नुहुन्छ निकै नै आश्चर्यजनक जानकारीहरू त्यस्तै रमाइला प्रसङ्गहरू रहस्यमय घटनाहरू विश्वमा घटेका त्यस्तै इतिहासका रहस्यमय तथा रोचक प्रसङ्गहरू कार्यक्रममा हामी समावेश गर्ने गर्दछौँ मेरो नाम हो निज्जल कार्यक्रम तपाईँले सुन्न सक्नुहुन्छ किप्स एफएम 98.3 वर्ल्ड वाइड हाम्रो पात्रो ट्युनिङ एप जस्तै एप्सहरू प्रयोग गरेर पनि मजाले सुन्न सक्नुहुन्छ र कार्यक्रमलाई अगाडि बढौँ अर्को एउटा प्रसङ्गबाट नै नर्सको अनौठो हरकत अस्पतालमा 60 दिन 5000 शिशु अस्पतालमा जन्मिएका नवजात शिशुहरू अस्पतालको कमजोरीका कारण फरक फरक आमाको जिम्मा लगाइएका घटना त बेला बेलामा सुनिएकै हो यस्तो साटफेर अन्जानमा हुनसक्छ तर एकजना नर्सले भने अन्जानमा होइन जानी जानी अस्पतालमा जन्मने नवजात शिशुहरू साटफेर गर्ने गरेको खुलासा भएको छ एक दुई होइन उनले 5000 बच्चा यसरी साटिदिएको खुलासा भएको हो अफ्रिकी मुलुक जाम्बियाकी अवकाश प्राप्त नर्स एलिजाबेथ ब्याइबाले आफ्नो कार्यकालमा अस्पतालको मेटर्निटी वार्डमा बच्चाहरू 60 दिने गरेको खुलासा गरेकी छिन् अन्तिम अवस्थाको क्यान्सरबाट पीडित ती महिलाले आफ्नो आत्मकथामा यस्तो खुलासा गरेकी हुन् 12 वर्षसम्म जाम्बियाको युनिभर्सिटी शिक्षण अस्पतालमा नर्सको रूपमा काम गरेकी ती महिलाले अरू कुनै स्वार्थ नभई रमाइलोको लागि आफूले त्यसरी अस्पतालमा नवजात शिशुहरू 60 दिने गरेको जिकिर गरेकी छिन् सन् 1983 1995 बीचको समयमा उक्त अस्पतालमा जन्मिएका शिशुहरू आफूले 60 दिएको उनको भनाइ छ यस प्रकार उक्त अवधिमा सो अस्पतालमा जन्मिएका शिशुहरूले आफ्नो वास्तविक आमा बुबासँग रहन पाएनन् जीवनभरका लागि उनीहरूले अरू कसैलाई नै आफ्नो आमा बुबा मान्नु परिरहेको छ आफू नर्कमा जान नचाहेकोले जीवनको अन्तिम समयमा आफ्नो त्यो पापको प्रायश्चित गर्न चाहेको उनको भनाइ छ ती भूपू नर्सको उक्त कर्तुतको खुलासा भएपछि जाम्बियामा ठूलो तरङ्ग फैलिएको छ तर उक्त अस्पतालले भने आफू कहाँ ती महिलाले कहिले पनि काम नगरेको दावी गरेको छ ती महिलाले झुटो कथा बुनिरहेको अस्पतालको भनाइ छ

हजुर, यो गीत पश्चात फेरि पनि स्वागत छ कार्यक्रममा। अब लागौँ अर्को रोचक प्रसङ्गतर्फ नै। के तपाईँले यस्तो रुखको बारे सुन्नुभएको छ जहाँ चरा फुल्दछन्? हजुर, तपाईँले ठिक सुन्दै हुनुहुन्छ, जहाँ चरा फुल्दछन्। हजुर, यो रोचक प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। रुखमा फुल फुल्छन्, फल फल्छन्। फलफुल खानका लागि रुखमा चराहरू चुमिन्छन्। तर चिनमा भने यस्ता रुख छन् जहाँ स्वयं चरा फुल्दछन्। म्याग्नोलिया भनिने रुखमा जब फुलको कोपिला फक्रन थाल्दछन्, तब हाँगामा चरा नै उम्रिए जस्तो लाग्दछ। यसको फुल झ्वाट्ट हेर्दा त्यो ठ्याक्कै चरा जस्तै देखिन्छ। रुखमा लटरम्म फुल फुलेको बेला हाँगैभरि चराहरू चुमिएको जस्तो देखिन्छ। चिनको उत्तरी भागमा यो जातको रुख पाइन्छ। वसन्त ऋतुमा यसमा फुल फुल्दछ। फुल निकै वासनादार र सुन्दर हुन्छ। म्याग्नोलियाको रुख 1-20 मिटरसम्म अग्लो हुन्छ। यसको फुल शुद्धता, वसन्त, आकर्षण र सुन्दरताको प्रतीक मानिन्छ।

हजुर, रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्थ्यो र कार्यक्रम रेडियोमा रोचकको समय पनि सकिन लागिसकेको छ, छुट्टिने बेला पनि भइसकेको छ। आजको जानकारीहरू तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव पक्कै पनि हामीलाई पठाउनुहोला। हाम्रो फेसबुक पेज मार्फत तपाईँले हामीलाई पठाउन सक्नुहुन्छ सल्लाह सुझावहरू, facebook.com/KEEPSFM। र सम्पूर्ण लिस्टनर साथीलाई धन्यवाद दिँदै आजको लागि म निजल पनि बिदा भए हस्त। नमस्कार, टेक केयर एन्ड बाय बाय। सुन्दै गर्नुहोला KEEPSFM 98.3 MHz, योर कम्प्यानियन।

0: Life Changing Quotes。तपाईको जीवनमा धेरै मानिसहरू आउने र जाने छन्, तर केवल सच्चा साथीहरूले तपाईको हृदयमा छाप छोड्ने छन्। यो भनाई हो एलिनोर रुजवेल्टको।
1: राजा मतिवा मती नएवा ने पुछे चंगुटु के।
2: नेपाल भाषा या न्याही पुसी चौ मेता
3: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स FM 98.3 मेगाहर्ट्ज़।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स
1: टाइम चेक अहिले बिहानको 8 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: Bing, bing, bing, dong, dong. Mix Max at 98.

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
1: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
2: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
1: किन एएसी लाइट ब्रिक नै?
2: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तै रहेछ।
2: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-444।
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इन्टरभेन्सनल रेडियोलोजी IR क्लिनिक, सधैं तपाईंसँग।
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
4: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार।
0: खुसीको खबर, हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस भेन, पाटिघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
0: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising, affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
8: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलमा। कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
9: World full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trending.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे तिम्रो जवानीमा मस्त
3: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
5: Mix Max at 98.3.

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ

0: 98.3 megahertz and hit that follow button today.
1: 네팔이 슈퍼히트.

0: Life-Changing Coach. तपाईको पहिरन भन्दा महत्त्वपूर्ण तपाईको चरित्र हो। यो भनाई हो स्कॉट स्यानफोर्डको।
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भञ्जन चौतारी
1: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
7: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888।
0: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio, naya generation ko.
7: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा
7: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक

0: this week's number 9.
1: Song:
2: Girl Like Me.
1: Artist:
2: Pink Pantherist.

0: segment, Classic Choice.
1: 1, 2, 3.
2: Song.
3: Hey, yeah.
2: Artist.
3: Outcast.

0: listening to Kids 98.3 FM.
1: In aankhon ke masti mastane hazaar
2: Kids 98.3 FM ma gazal sansar
3: mujhse milne shama jala kar aaj mehfil mein
2: गजल संसार
4: हरेक शनिवार बेलुकी 10 बजे
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
6: साथै अनुभवी चिकित्सक सँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
8: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
8: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
10: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: केही नौलो
14: रोचक
13: अनि अचम्म लाग्ने तथ्यहरू
15: किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
16: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8-9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएममा

0: this week's number six.
1: Song:
2: Heroin.
1: Artist:
2: Maroon 5.

0: CFM 啊。
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591353698 0012 34444

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my Worldlink and always stay connected wherever you are.
1: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
2: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
3: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
5: किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: On Keeps FM 98.3, this is Weekly 10. Segment, Fresh Songs.
6: Yeah, yeah, yeah. Song.
7: Infinity 1, 2, 3.
6: Artist.
7: December 10th.

0: Life-Changing Quotes. पैसालाई भगवान बनायो भने यसले हामीलाई दानव बनाइदिन्छ। यो भनाई हो हेनरी फिल्डिङको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Tune into Weekly 10.
2: Time Sunday 7 PM, Monday 9 AM and Thursday 2 PM
1: on KIPS 98.3 FM.
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलमा कार्यक्रम
4: भञ्जाङ चौतारी
3: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 MHz।
5: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: are in tune to KIPPS FM 98.3 MHz, your companion.
1: Namaskar!
2: Namaskar!
1: Kahiye, kya sunenge aap?
3: Enjoy 60s, 70s and 80s Bollywood numbers.
4: Bollywood Golden Hits.
3: Every Monday and Friday, 10 p.m., Sunday and Tuesday, 4 p.m.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
9: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
8: किन ए एसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तै रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-3544
10: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
14: KIPPS FM 98.3 MHz, your companion. The radio of new generation.
15: What's the secret to success?
16: Simple. Say yes to radio advertising.
15: Your brand, our voice. One message, thousands of listeners.
16: Radio advertising. Affordable, effective, and culturally close.
15: Say yes to radio advertising where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
17: कार्यक्रम कलियुग टाइम्स कलियुग टाइम्स
18: कलियुग टाइम्स एवरी डे 11 टु 12

Yo-ho, Kips 98.3 FM Tapai Sangako Sahayatra

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भयो बोला दाइ के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल।

0: साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
3: This is KIPS 98.3 FM, your companion.
4: Are you ready for the big O?
2: This is In Box.

Life-Changing Quotes. क्षमादानले विगत बदलन नसके पनि भविष्यलाई चाहिँ सुन्दर बनाउँछ।

0: Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev chhoera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
3: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trending.
4: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising, affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
3: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
15: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
15: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
2: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
3: अब इंटरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
4: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
5: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888
8: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: नेपाली सांगीतिक क्षेत्र का गीत संगीत को साथ में रमाइला सेगमेंट्सहरु कार्यक्रम
12: म्यूजिक
11: प्रत्येक मंगलवार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 एफएम मा

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
2: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
7: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
6: किन एएसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तो रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising.

0: affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
4: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा. ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे.
5: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
6: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
5: Yoho KIPS FM 98.3 MHz.
7: KIPS 98.3 FM को Bollywood Time मा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू.

0: life-changing quotes. पर्खेर बस्नेहरूले त्यति मात्रै पाउँछन् जति कोसिस गर्नेहरूले छाडेका हुन्छन्। यो भनाई हो एपीजे अब्दुल कलामको।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा।

0: एक्सप्रेस को साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
8: Every Monday 5 p.m. and Friday 8 p.m.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइभ
5: किप्स यू एन्टरटेन्ड Kips 98.3 FM, your companion, your companion, your companion.
6: Chemical X.
5: On Kips 98.3.
7: Fog at 98.3.
6: Chemical X.
5: Enjoy.
6: X.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: अब ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरु
6: 3 in 1
7: Every Saturday 9 AM and Thursday 6 PM.
8: Karikram Kaliyut Time, Kaliyut Time.
9: Kaliyut Times every day 11 to 12 PM.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511
4: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
10: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
11: Kehi Naulo
12: Rochak
11: Ani Achamma Lagne Tathyaharu
13: KIPS 98.3 FM Ma Karyakram Radio Ma Rochak Radio Ma Rochak
0: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8-9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएममा
14: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् विकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: किप्स 98.3 FM मा पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका लोक भाक

0: your home.
1: KIPS 98.3 FM. तपाईं सँगको सहयात्रा.
2: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल. साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इँटा राम्रो होला?
6: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्.
5: किन ए एसी लाइट ब्रिक नै?
6: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
5: वाह, मैले खोजेको जस्तो रहेछ.
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट. एसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
7: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
9: बाबु, पानीको बिल तिरिदे. ल
10: ल, तिरिदे.
11: बाबु, बत्तीको बिल तिरिदे आज.
10: ल ल, तिरिदे.
9: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
10: ल, त्यो पनि तिरिदे.
9: तर सबै कुरा यति छिटै कसरी तिरिस?
10: किनकि मसँग हाम्रो पात्र छ.
11: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
10: कसरी? जोसँग हाम्रो पात्र छ, उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.

0: the radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: Kips 98.3 FM ma Gazal Sansar.
2: Mujhse milne shama jala kar aaj mahal mein aaj
1: Gazal Sansar.
2: Gum ka khazana tera bhi hai mera bhi.
3: Har ek shanibar dil ki 10 baje
4: एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू
0: 3 in 1
5: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM
6: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईं सँग
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
8: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
7: खुशीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 98511709 98511709
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी हरू विद ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
10: सम्पर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागी गूगल गर्नु होस बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
11: यू कैन डांस
12: You can sing. All you gotta do is
13: just tune in.
4: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे
5: केही नौलो
6: रोचक
5: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
6: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा
7: Kips 98.3 FM, your companion.
6: Kips 98.3 FM, ma, purva meichi dekhi paschim mahakali samaka lobha.

0: Life-Changing Quotes。जीवनमा तपाईसँग भएका साथीहरूको संख्याले फरक पर्दैन, तर तपाईसँग भएका साथीहरूको गुणस्तरले पक्कै फरक पर्दछ।
1: टिप्स 98.3 एफएम मा गजल संसार।
2: मुझसे मिलने शमा जलाकर आज महल में आज
1: गजल संसार।
2: गम का खजाना तेरा भी है मेरा भी।
0: हर एक शनिवार बिल्की 10 बजे
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। Just tune in, radio naya generation ko.
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888।
12: पुरै एक घन्टा तीनवटा मुभिजका सुपरहिट गीतहरू।
13: Three in one.
14: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 2 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Three in one.
7: From the movie, Sanju.
8: प्राण प्रिय

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
8: Best romantic Hindi songs.
9: रब दिखता है यारा मैं क्या करूं।
8: Every Sunday 9 p.m. and Tuesday 6 p.m.

0: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे पुरै 1 घन्टा 3 मुभीज का सुपरहिट गीतहरू
1: 3 in 1
2: Every Saturday 9 AM and Thursday 6 PM.
3: This is Kips 98.3 FM, your companion.
1: 3 in 1.
4: From the movie Race 2.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 3 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: History of Cheap Trick. History of Cheap Trick.
2: Narrated by Nijal.

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khuma. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya
1: intezaar. इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
2: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
1: किन ए एसी लाइट ब्रिक नै
2: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
1: वाह मैले खोजेको जस्तै रहेछ
2: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-3544
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
4: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ उफ
5: के भयो बोलादै के गुनगुनाइरहेको
4: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
5: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
11: Every Monday 5 p.m. and Friday 8 p.m.
12: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.

Life-Changing Quotes. रीस यमराज हो, आगो हो, जसको एउटा सानो झिल्काले संसार नै भस्म बनाइदिन्छ। यो भनाई हो जेम्सको।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 4 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Touch me, touch me, touch me.
6: Stop! Rewind. Rewind. Bollywood.

0: Uh-uh. Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: 라자 모티와 모티 나이와 네 부시 짱구 두개
2: नेपाल भाषा या न्यायी पुसेचौं मेता
3: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
5: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
7: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 9851170939
9: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
10: Join our community on Facebook for the latest updates and all the music you love.
9: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
11: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678, 5302678.
12: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
13: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
14: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
13: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
14: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
12: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888
15: You can dance.
16: You can sing. All you gotta do is
9: just tune in.
0: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
17: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
17: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
17: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
18: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
19: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
0: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज़ मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
20: यो हो किप्स एफएम 98.3 मेगाहर्ज।
21: Rewind. Rewind. Bollywood.

Life-Changing Quotes. डरलाई आफैसित राख्नुहोस्, तर हौसलालाई सबैसित बाँड्नुहोस्। यो भनाइ हो रोबर्ट लुइसको।

0: 꽃이 짠 우뚝해.
1: 네팔 바샤야 냐이 부시 쪼미다.
2: 수태야 사디 천이세 사드 버지에다가 스테이션 KIPS FM 98.3 MHz.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 5 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइव
5: किप्स यू एंटरटेन्ड Kips 98.3 FM, your companion, your companion, your companion.
2: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.

0: Enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan sabadan, chanchal chitvan, dheere se tera ye muskaan.
0: Bollywood golden hits.
2: Kayavali pyar ka dushman hai.
0: Every Monday and Friday, 10 p.m. Sunday and Tuesday, 4 p.m.
3: Hey, bachna, ay, haseeno, lo main aa gaya.
4: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
5: भन्ज्याङ चौतारी
4: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
5: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
0: कलियुग टाइम्स एवरी डे 11 टु 12

0: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग।
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
3: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्यूड्युल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
2: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाटिगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
4: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
2: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
6: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
5: किन एएसी लाइट ब्रिक नै?
6: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
5: वाह, मैले खोजेको जस्तै रहेछ।
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-444।
7: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: एक फोन झरेर के भो, एक फोन झरेर के भो,
10: नेपाली सुपर हिट्स।

0: radio station that keeps you cool, keeps you alive, and keeps you entertained. KIPPS FM 98.3 MHz. Just tune in.
1: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPPS FM
2: 98.3.
3: KIPPS Unplugged. नेपाली आर्टिस्ट सिंगर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनु होला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
1: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Hazur, New Kathmandu Electric Electronics ma paincha motorcycle, scooter, car, van, jeep, pickup, हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
1: तपाईँ सुन्दै हुनुहुन्छ
2: Kips 98.3 FM, your companion.
3: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.

0: Number 14.
1: Movie
2: Dhurandhar, The Revenge.
1: Song
2: Aari Aari.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्ड लिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार. छिटो भनेकै वर्ल्ड लिङ्क.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला.
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 530-2678, 530-2678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
5: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा. ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे.
6: नेपाली सुपर हिट्स.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98012 3544
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
12: Babu, pani ko bill tiri de lo.
13: La, tiri de.
14: Babu, batti ko bill tiri de aaja.
13: La, la, tiri de.
12: Dada, internet ko pani last dino hai aaja.
13: La. त्यो पनि तिर्दे
12: तर सबै कुरा यति छिटै कसरी तिरिस
13: किनकि मसँग हाम्रो पात्र छ
14: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
13: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
15: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
17: Stay connected with your favorite station Kips FM 98.3 MHz
2: Join our community on Facebook for the latest updates and all the music you love
17: And don't stop there follow us on Instagram and TikTok too Search Kips FM 98.3 MHz and hit that follow button today
18: केही नौलो
19: रोचक
18: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
19: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
20: दिस इज किप्स 98.3 एफएम योर कम्पानियन
21: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: Life-Changing Quotes. खुशी पैसामा नभएर सफलता र सिर्जनामा पाइन्छ। यो भनाई हो रुसवेल्टको।
1: FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
2: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
3: Usko

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Keeps most wanted. Keeps most wanted.
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
12: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
13: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
14: पुरै एक घन्टा तीनवटा मुभिज का सुपरहिट गीतहरू
15: थ्री इन वन
16: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: Uh-uh, don't change the station. We'll be right back. You are listening to Gips FM, 98.3 MHz, your companion. Just tune in.
1: 98.3 FM मा गजल संसार
2: मुझसे मिलने शमा जलाकर आज महल में आज
1: गजल संसार
2: गुम का खजाना तेरा भी है मेरा भी
3: हर एक शनिवार दिन की 10 बजे
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
8: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 98511709
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: History of Rock.
11: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
12: Keeps 98.3 FM, your companion.
10: This is English Non-Stop Hits on Keeps 98.3 FM.

0: Kips 98.3 FM. Your companion.
1: Far beyond reach.

Life-Changing Quotes. सबैलाई माया गर्नुहोस्, केहीलाई मात्र विश्वास गर्नुहोस्, कसैको पनि बिगार नगर्नुहोस्। यो भनाई हो विलियम शेक्सपियरको।

0: The Vice सुन रहे हैं सर Kips FM 98.3 MHz Your Companion
1: Kips Time Check
2: अहिले बेलुकीको 8 बजेको छ
3: Keeps you cool
4: Keeps you alive
5: Keeps you entertained Kips 98.3 FM Your companion
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News
7: हेलो नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्यूजमा Kips FM 98.3 यो कम्पानियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु एन्टरटेन कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गतप्त घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज अहिले पनि चाहिँ हामी कर्णालीका छाइला सुन्छौँ नेपथ्य ब्यान्डको सङ एज अ भेरी फर्स्ट सङ फर टुडे
8: भारी बन खादा उरा भारी ही बन का दौरा हबो

श्रोता मित्र विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा पहिलो न्युजतर्फ लाग्न चाहन्छु। न्युज रहेको छ EU प्रतिबन्धबारे चीनको चेतावनी। युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनिया कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धको तयारी गरिरहेको युरोपेली संघ EUलाई चीनले कडा चेतावनी दिएको छ। बेजिङले आफ्ना कम्पनीमाथि प्रतिबन्ध लगाइए आवश्यक कदम चालेर राष्ट्रहित र अधिकारको रक्षा गर्ने जनाएको छ। सन् 2022 रुसले युक्रेनमाथि आक्रमण गरे यता EUले मस्को विरुद्ध विभिन्न चरणमा प्रतिबन्धहरू लागू गर्दै आएको छ। अहिले प्रस्ताव गरिएको नयाँ प्रतिबन्ध प्याकेजले रुसी सैन्य संरचनालाई सहयोग गरेको आरोप लागेका तेस्रो मुलुकका कम्पनीहरूको व्यापारिक गतिविधिलाई थप सीमित गर्ने लक्ष्य राखेको छ। EU अधिकारीहरूका अनुसार प्रस्तावित सूचीमा मुख्य भूमि चीन र हङकङका 14 कम्पनीलाई समावेश गरिएको छ। यी कम्पनीहरूलाई युरोपेली वस्तु तथा प्रविधि खरिदमा प्रतिबन्ध लगाउने तयारी गरिएको बताइएको छ। यस्ता प्रतिबन्ध लागू हुने EUका सबै 27 सदस्य राष्ट्रको सर्वसम्मत समर्थन आवश्यक पर्नेछ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बुधबार नियमित पत्रकार सम्मेलनमा चीनले अन्तर्राष्ट्रिय कानूनको आधार बिना लगाइने एकपक्षीय प्रतिबन्धको सधैँ विरोध गर्दै आएको बताए। उनले युरोपेली पक्ष समक्ष यस विषयमा पटक पटक गम्भीर चासो र आपत्ति प्रकट गरिएको पनि उल्लेख गरे। चीनले घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको छ र आफ्नो वैध अधिकार तथा हितको दृढतापूर्वक रक्षा गर्न आवश्यक कदम चाल्नेछ लिनले चेतावनी दिए। युक्रेन युद्धमा विशेष गरी ड्रोन प्रविधिको प्रयोग निर्णायक बन्दै गएको छ। विश्वव्यापी नागरिक ड्रोन बजारमा चिनिया कम्पनीहरूको बलियो उपस्थिति रहेकाले तिनका केही उत्पादन सैन्य प्रयोजनमा समेत प्रयोग हुन सक्ने आशंकाले पश्चिमी मुलुकहरू चिन्तित छन्। यद्यपि बेजिङले आफूले युद्धरत कुनै पनि पक्षलाई घातक

सैन्य सहायता नपठाएको र युक्रेन युद्धमा तटस्थ भूमिका निर्वाह गरिरहेको दावी गर्दै आएको छ। ईयूले भने रूसको युद्ध क्षमता कमजोर पार्न थप दबाव आवश्यक रहेको बताएको छ। युरोपेली संघकी विदेश नीति प्रमुख काचा कालसले मंगलबार सामाजिक सञ्जाल मार्फत नयाँ प्रतिबन्ध प्याकेजलाई पछिल्ला दुई वर्षभन्दा बढी अवधिकै सबैभन्दा व्यापक सूचीकरण भएको बताएका थिए। उनका अनुसार नयाँ उपायहरू विशेष गरी वित्तीय क्षेत्र, ऊर्जा उद्योग र ड्रोन उत्पादनसँग सम्बन्धित संरचनामाथि केन्द्रित छन्। एक एक इँटा हटाउँदै हामी रूसको युद्ध अर्थतन्त्रको जग कमजोर बनाइरहेका छौं, कालसले उल्लेख गरेका छन्। युक्रेन युद्ध पाँचौं वर्षमा प्रवेश गरिरहँदा रूसमाथिको दबाव बढाउने पश्चिमी प्रयास र त्यस विरूद्ध चीनको प्रतिरोधले बेजिङ ब्रसेल्स सम्बन्धमा थप तनाव उत्पन्न हुने संकेत देखिएको छ। हजुर, कार्यक्रम विकली वर्ल्ड्समा अब हामी अर्को गीततर्फ लाग्छौं र गीत रहेको छ अनन्त कार्कीको आवाजमा इटरीको बजारमा।

श्रोता मित्र, विकली वर्ल्ड न्यूजमा अब हामी अर्को न्यूजतर्फ लागौं। न्यूज रहेको छ, क्यानाडामा नक्कली लाइसेन्सको भरमा 17 वर्ष विमान उडाउने पूर्व पाइलट पक्राउ। अब पूरा न्यूज विकली वर्ल्ड न्यूजमा। क्यानाडामा एकजना पूर्व विमान चालकलाई झण्डै 17 वर्षसम्म आवश्यक र उचित लाइसेन्स बिना नै सयौं व्यावसायिक उडानहरू भरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ओन्टारियोको पिल क्षेत्रीय प्रहरीले गत मंगलबार दिएको जानकारी अनुसार एयर क्यानाडाका पूर्व कप्तान 59 वर्षीय जोफ्री वाललाई 4 महिना लामो अनुसन्धानपछि ठगी र अन्य विभिन्न आरोपमा पक्राउ गरी कानूनी कारवाही अगाडि बढाइएको हो। प्रहरीका अनुसार वालले सन् 2009 देखि 2025 को बीचमा नक्कली पाइलट लाइसेन्सको प्रयोग गरी 900 भन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू सफलतापूर्वक कमाण्ड गरेका थिए। सन् 2025 आफ्नो सेवाबाट अवकाश लिनु अघि वालले आफ्नो योग्यता र प्रमाणपत्रका विषयमा एयर क्यानाडा र नागरिक उड्डयन अधिकारी दुवैलाई चुक्याएको पर्याप्त प्रमाण फेला परेको प्रहरीको दावी छ। वालसँग व्यावसायिक पाइलट लाइसेन्स भने सुरक्षित थियो, तर ठूला व्यावसायिक विमानहरूको कप्तानी गर्नका लागि अनिवार्य मानिने सर्वोच्च स्तरको एयरलाइन ट्रान्सपोर्ट पाइलट लाइसेन्स भने उनीसँग थिएन। आवश्यक मुख्य अनुमति पत्र नै नक्कली बनाएर विमान उडाएको आरोपमा उनीमाथि अहिले ठगीको एउटा मुद्दा, जाली कागज पेश गरेको 2 मुद्दा, नक्कली ट्रेडमार्क प्रयोग गरेको 3 मुद्दा र सार्वजनिक उपद्रव मचाएको 1 मुद्दा दर्ता गरिएको छ। यस विषयमा वालका कानूनी प्रतिनिधिहरूसँग प्रतिक्रिया लिन खोज्दा उनीहरू सम्पर्कमा आउन सकेनन्। पिल क्षेत्रीय प्रहरी प्रमुख निशान दुरेपाले यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेका छन्। उनले भनेका छन्, यो मामिला अत्यन्तै चिन्ताजनक छ र यसले जनविश्वास तथा सुरक्षाको मुटुमै प्रहार गरेको छ, किनकि अभियुक्तले 900 भन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू मार्फत लाखौं यात्रुहरूको जीवनलाई जोखिममा पारेको आरोप लागेको छ। अर्कोतर्फ एयर क्यानाडाले आफ्ना पूर्व चालकको यो कदमलाई अत्यन्तै गम्भीरताका साथ लिएको स्पष्ट पारेको छ। यद्यपि यसबाट यात्रुहरूको सुरक्षामा कुनै पनि किसिमको सम्झौता वा खतरा भने नभएको दावी एयरलाइन्सले गरेको छ। कम्पनीका अनुसार सबै पाइलटहरूले आफ्नो दक्षता परीक्षणका लागि हरेक 6 महिनामा अनिवार्य तालिम दिनुपर्छ र वर्षमा एकपटक प्रमाणित पाइलटसँगै उडान भरेर जाँच गराउनुपर्छ। यस प्रक्रियामा वालले आफ्नो तालिमको आवश्यकतालाई सफलतापूर्वक पूरा गरेको वा सबभन्दा राम्रो प्रदर्शन गरेको र ठूला विमानहरू सुरक्षित रूपमा सञ्चालन गर्न उच्च स्तरको क्षमता देखाएको एयर क्यानाडाले उल्लेख गरेको छ। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अर्को गीततर्फ लागौं। गीत रहेको छ सरर सरर बाई केयर सिंह लिम्बू।

0: Yoho Kips FM 98.3 MHz.
1: नेपाली चलचित्रका सदाबहार गीतहरु Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
2: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
1: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
3: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851170939
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
4: किन एएसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
11: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 01-42-35-888 98-012-35-888
12: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
13: Babu, पानीको बिल तिरिदे ल
14: ल तिरिदे
15: बाबु बत्तीको बिल तिरिदे आज
14: ल ल तिरिदे
13: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
14: ल त्यो पनि तिरिदे
13: तर सबै कुरा यति छिटै कसरी तिरिस
14: किनकि मसँग हाम्रो पात्र छ
15: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
14: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
16: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
17: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक।

0: नेपाल भाषाया न्याय पुसेचौ मेत
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 MHz
2: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
3: म्युजिक मज्जा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 FM मा

0: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज।
1: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्सा फ्याम 98.3 योर कम्पानियनमा। कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूज सुन्न सक्नुहुन्छ, साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ। र म निजल छु तपाईँको साथमा। फलो गर्नुहोला हाम्रो इन्स्टाग्राम, फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्सा फ्याम 98.3 मेगाहर्ज। अहिले पनि हामी लाग्दछौँ अर्को न्युजतर्फ। न्युज रहेको छ वेस्ट ह्यामका सहमालिक सुलिधानमाथि यौन शोषणको आरोप। वेस्ट ह्याम युनाइटेडका सहमालिक तथा अरबपति व्यवसायी डेभिड सुलिभानमाथि दशकौंदेखि धेरै महिलालाई आफ्नो पद र शक्ति दुरुपयोग गर्दै यौन शोषण गरेको आरोप लागेको छ। केही घटनामा उनीहरू किशोरी अवस्थामै रहेको दावी समेत गरिएको छ। बीबीसी प्यानोरमा र टाइम्सको संयुक्त अनुसन्धानले 7 महिलाको आरोप उजागर गरेको हो, जसका घटनाहरू सन् 1980 दशकदेखि विभिन्न समयसम्म घटेका छन्। यी सबै महिलाहरू त्यति बेला किशोरी वा पुग नपुग 20 वर्षको उमेरका थिए। उनीहरू सुलिभानका डेली स्पोर्ट र सेन्ट स्पोर्ट पत्रिकामा काम खोज्दै आएका मोडलहरू थिए। महिलाहरूले सुलिभानमाथि यौन शोषण गर्ने र नाजायज फाइदाको लागि दबाब दिने गरेको आरोप लगाएका छन्। उनीहरूले व्यावसायिक भेटघाटका क्रममा यौन सम्बन्धका लागि दबाब दिएको, करियरमा अवसर दिने भन्दै यौन सम्पर्क वा मुखमैथुनका लागि बाध्य पारिएको दावी गरेका छन्। एक महिलाले आफूले नचाहँदा नचाहँदै पनि यौन सम्बन्धका लागि बाध्य पारेको बताएका छन्। 77 वर्षीय सुलिभानले सबै आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले ती आरोपहरू दशकौं पुराना र पूर्ण रूपमा निराधार भएको दावी गर्दै अस्वीकार गरेका हुन्। अनुसन्धान सार्वजनिक हुनु अघि नै उनले वेस्ट ह्यामको सहअध्यक्ष पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो निजी जीवन सम्बन्धी आरोपहरू विरुद्ध कानूनी रूपमा लड्ने बारे सोचिरहेका बताएका छन्। अनुसन्धानले सुलिभानको सन् 1990 दशकमा 16 वा 17 वर्षकी किशोरीसँग यौन सम्बन्धका लागि पैसा तिरेको स्वीकार गरेको तथ्य पनि देखाएको छ। त्यसबेला उनी 40 वर्षको हारारीमा थिए। सन् 2003 पछि मात्र 16 वा 17 वर्षका व्यक्तिसँग यौन सम्बन्धका लागि पैसा तिर्न कानूनी रूपमा अपराध मानिएको हो। सन् 1980 र 90 दशकमा सुलिभान ग्ल्यामर मोडलिङ उद्योगमा शक्तिशाली व्यक्ति मानिन्थे। फ्लोरेन्स नामकी एक महिलाले सुलिभानले उनलाई आफ्नो घरमा भएको भेटमा यौन सम्बन्धका लागि दबाब दिएको बताएकी छिन्। उनका अनुसार सुलिभानले उनलाई आफ्नो पत्रिकामा नियमित काम दिने भन्दै यौन सम्बन्धको प्रस्ताव राखेका थिए। उनले डर र दबावका कारण आफूले नचाहँदा नचाहँदै पनि यौन सम्बन्ध भएको दावी गरेकी छन्। सुलिभानका कानूनी प्रतिनिधिहरूले भने उनको दावी अपत्यारिलो भएको बताएका छन्। अन्य दुई महिलाले पनि आफ्नो करियर बिगारिदिने डरका कारण यौन सम्बन्धका लागि बाध्य भएको बताएका छन्। एक महिलाले सुलिभानले आफूलाई कोठाबाट बाहिर जान नदिएको र ढोका बन्द गरेको दावी गरेकी छन्। धेरै महिलाहरूले डरका कारण आफ्नो पहिचान गोप्य राखेका छन्। बीबीसी र टाइम्सले केही प्रमाणहरू जस्तै डायरी, प्रहरी अभिलेख र परिवार तथा साथीहरूको बयान मार्फत विवरण पुष्टि गरेको जनाएको छ। कम्तीमा 8 महिलाले प्रहरीलाई सुलिभानको व्यवहारबारे जानकारी दिएको पनि अनुसन्धानमा उल्लेख छ, तर उनी विरुद्ध कुनै आपराधिक मुद्दा दायर गरिएको छैन। एक महिलाले 2023 एसेक्स प्रहरीमा उजुरी दिएकी थिइन्, तर प्रहरीले पर्याप्त प्रमाण नभएको भन्दै थप कारवाही नगर्ने निर्णय गरेको थियो। सुलिभान सन् 2008 पनि यौन हिंसा गरेको आरोपमा पक्राउ परेका थिए, तर उनीमाथि कुनै अभियोग लगाइएको थिएन। फुटबल नियामक निकायहरूले हाल यो विषयलाई नजिकबाट हेरिरहेका छन्। इङ्ल्यान्डको फुटबल संघले यसअघि नै उनको बारेमा सुरक्षा सम्बन्धी अनुसन्धान गरेको जनाएको छ। वेस्ट ह्याम क्लबले आफूलाई बलियो सुरक्षा नीति पालना गर्ने बताउँदै व्यक्तिगत मुद्दामा टिप्पणी गर्न नसक्ने प्रतिक्रिया दिएको छ। सुलिभानले आफ्नो राजीनामा वक्तव्यमा आरोपहरू झुठा भएको दोहोऱ्याउँदै आफूलाई मीडियाले गलत रूपमा चित्रण गरेको बताएका छन्। उनले बीबीसी विरुद्ध कानूनी कदम चाल्ने चेतावनी समेत दिएका छन्। सुलिभान प्रकरणले फुटबल प्रशासन र क्लब स्वामित्वमा नैतिकता र पारदर्शिता बारे गम्भीर प्रश्न उठाएको छ। हजुर, विकली वर्ल्ड न्यूजमा अर्को गीतको पालो भइसकेको छ। गीत रहेको छ गोली सिसाको।

हजुर श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्डमा अर्को न्यूज भनिरहेको छ, खाडी संकट बीच ऊर्जा व्यापारमा भारत र भेनेजुएला बीच सम्बन्ध थप सुदृढ बनाउने प्रयास। अपरा न्यूज विकली वर्ल्ड न्यूजमा मध्य पूर्व खाडीमा चर्किएको सैन्य संकटका कारण विश्वव्यापी तेल आपूर्ति प्रणाली अवरुद्ध भइरहेका बेला भारत र भेनेजुएलाले ऊर्जा क्षेत्रमा आफ्नो सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास थालेका छन्। भेनेजुएलाले भारतलाई यस क्षेत्रमा आफ्ना एक प्राथमिकता प्राप्त साझेदारका रूपमा हेरेको नयाँ दिल्लीले स्पष्ट पारेको छ। यसै सिलसिलामा भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज मन्त्रीहरूको ठूलो टोलीसहित भारत भ्रमणमा आएकी छिन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरिन्। वार्तापछि आयोजित मीडिया ब्रिफिङमा भारतीय परराष्ट्र मन्त्रालयका सचिव रुद्रेन्द्र टन्डनले दुई देशबीचको छलफल मुख्य गरी ऊर्जा क्षेत्रका अपस्ट्रिम खानी उत्खनन र डाउनस्ट्रिम प्रशोधन तथा वितरण परियोजनाहरूमा केन्द्रित रहेको जानकारी दिए। रोइटर्सका अनुसार उनले भारतको आर्थिक राजधानी मुम्बई पुगेर त्यहाँका शीर्ष ऊर्जा उद्योगका नेतृत्वकर्ताहरूसँग पनि भेटघाट गरेकी छन्। गत मे महिनामा भारत भेनेजुएलाको कच्चा तेल आयात गर्ने विश्वकै दोस्रो ठूलो मुलुक बनेको थियो। भारतले मे महिनामा प्रतिदिन 4,27,000 ब्यारल तेल खरिद गरेको छ, जुन परिमाण अमेरिका पछिको सबैभन्दा बढी हो। पछिल्ला महिनाहरूमा भारतको प्रमुख व्यवसायिक घराना रिलायन्स इन्डस्ट्रिज भेनेजुएलाको कच्चा तेल खरिद गर्ने विश्वकै शीर्ष तीन ठूला कम्पनी मध्ये एकका रूपमा उभिएको छ। कप्लरको तथ्याङ्कले पनि मे महिनामा भेनेजुएला भारतको चौथो ठूलो तेल आपूर्तिकर्ता देश बन्ने दिशामा रहेको देखाएको छ। विश्वकै तेस्रो ठूलो तेल आयातकर्ता र उपभोक्ता मुलुक भारतले इरानसँगको अमेरिकी इजरायली युद्धका कारण सिर्जित आपूर्ति अवरोधको सामना गरिरहेका बेला भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिको यो भ्रमण भएको हो। उक्त युद्धका कारण रणनीतिक

मा अत्यन्त महत्वपूर्ण मानिने हर्मोज जल डमरू मध्य व्यावहारिक रूपमा पूर्णत बन्द भएको छ, जहाँबाट दक्षिण एसियाली राष्ट्र भारतको कुल कच्चा तेल आयातको 40% भन्दा बढी हिस्सा ओसार पसार हुने गर्दथ्यो। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौ र गीत भने रहेको छ यो मन तिम्रो हो फ्रम द मुभी चट्टान।

0: 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रॉल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्ज्मा। ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
6: किप्स एफएम 98.3 मेगाहर्ज्, योर कम्पानियन।
7: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज।
1: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्पनीमा, द रेडियो अफ न्यू जेनेरेसन, द स्टेशन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स इन टिन। कार्यक्रम विकली वर्ल्ड सुन सक्नुहुन्छ हरेक आइतबार बिहानको 7 बजे, सोमबार बेलुकी 8 बजे, मंगलबार दिउँसोको 3 बजे। कार्यक्रममा तपाईँले कतप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन सक्नुहुन्छ, साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ। फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम, फेसबुक अनि टिकटकमा, आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज। अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ। न्युज भने रहेको छ मेटा र मुकेश अम्बानीको रिलायन्स बीच एआई डाटा सेन्टर सम्झौता। अब पुरा न्युज विकली वर्ल्ड न्युजमा। विश्वव्यापी रूपमा कृत्रिम बौद्धिकता एआई पूर्वाधार विस्तार गर्ने प्रतिस्पर्धा तीव्र भइरहेका बेला फेसबुकको मातृ कम्पनी मेटाले भारतमा पहिलो एआई सक्षम डेटा सेन्टर निर्माणका लागि रिलायन्स इन्डस्ट्रीजसँग साझेदारी गरेको छ। यो परियोजना भारतको गुजरात राज्य स्थित जामनगर जिल्लामा निर्माण गरिनेछ।

छन्। विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको ठूलो अर्थतन्त्र मध्ये एक भारतमा डिजिटल सेवा र एआई माग बढ्दै गएपछि यस्तो लगानी गरिएको हो। रिलायन्स इन्डस्ट्रिजले आगामी 2 वर्षभित्र 168 मेगावाट क्षमताको डेटा सेन्टर विकास गर्नेछ भने मेटाले उक्त पूर्वाधारबाट आवश्यक क्षमता भाडामा लिएर प्रयोग गर्नेछ। परियोजनाको वित्तीय विवरण भने सार्वजनिक गरिएको छैन। मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुगरबर्गले रिलायन्ससँगको साझेदारीलाई भारतमा कम्पनीको पहिलो एआई सक्षम डेटा सेन्टर निर्माणका रूपमा उल्लेख गर्दै यसलाई रणनीतिक रूपमा महत्वपूर्ण कदम भएको बताउनुभयो। उहाँका अनुसार जामनगरमा बन्ने यो विश्वस्तरीय सुविधा मेटाको एआई पूर्वाधारलाई विश्वव्यापी रूपमा विस्तार गर्न सहयोगी हुनेछ र भारतको डिजिटल अर्थतन्त्रप्रतिको दीर्घकालीन लगानीलाई अझ सुदृढ बनाउनेछ। रिलायन्सका अध्यक्ष मुकेश अम्बानीले यो परियोजनालाई भारतमा विश्वस्तरीय प्रविधि कम्पनीका लागि पहिलो बिल्ड टु सुट डाटा सेन्टर भएको बताए। उनले यसलाई भारतको डिजिटल पूर्वाधार विकासमा ऐतिहासिक कदमका रूपमा व्याख्या गरे। भारतमा 1 अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्ता रहेकाले क्लाउड कम्प्युटिङ, एआई सेवा र डाटा भण्डारणको माग तीव्र रूपमा बढिरहेको छ। यही कारण विश्वका ठूला प्रविधि कम्पनीहरू र स्थानीय समूहहरूले देशभर ठूला डेटा सेन्टर परियोजनामा लगानी बढाइरहेका छन्। यसअघि गुगल र अमेजनले पनि भारतमा आफ्नो क्लाउड पूर्वाधार विस्तार गरिसकेका छन् भने अडानी समूह र रिलायन्स जस्ता भारतीय कम्पनीहरूले समेत विशाल डेटा सेन्टर योजनाहरू सार्वजनिक गरेका छन्। हालै अस्ट्रेलियाली डेटा सेन्टर कम्पनी एयरट्रङ्कले सन् 2030 भारतमा 5 गिगावाट क्षमताको पूर्वाधार विकास गर्न 30 अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको थियो। रिलायन्स इन्डस्ट्रिज भारतको सबैभन्दा ठूलो निजी समूह हो। यसको जामनगर रिफाइनरीजलाई विश्वकै सबैभन्दा ठूलो मध्ये एक मानिन्छ। सोही जामनगर क्षेत्रमा रहेको वन्यजन्तु उद्धार तथा संरक्षण केन्द्रलाई पनि विश्वका ठूला संरक्षण परियोजना मध्ये एकका रूपमा उल्लेख गरिन्छ। यस नयाँ एआई डेटा सेन्टरले भारतलाई विश्वव्यापी डिजिटल पूर्वाधार र कृत्रिम बौद्धिकता प्रतिस्पर्धामा थप अग्रस्थानमा उभ्याउने अपेक्षा गरिएको छ। हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत भनेर रहेको छ रातो गुलाब बाई गङ्गा सोनाम।

ओके कार्यक्रम विकली वॉलेस सुन्दै हुनुहुन्छ। विकली वॉलेसमा नेक्स्ट न्यूज तर्फ लागौ। न्यूज रहेको छ, चक्कु प्रहारको भिडियो भाइरल भएपछि आयरल्यान्डमा हिंसात्मक प्रदर्शन, गाडी र घरहरूमा आगजनी। उत्तरी आयरल्यान्डमा अध्यागमन विरोधी प्रदर्शनले उग्र रूप लिएपछि व्यापक हिंसा भड्किएको छ। एकजना व्यक्तिमाथि भएको विभत्स चक्कु प्रहारको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उग्र दक्षिणपन्थी कार्यकर्ताहरूले आह्वान गरेको आन्दोलन अन्ततः हिंसामा परिणत भएको हो। इलोन मस्क र टमी रोबिन्सन लगायत सामाजिक सञ्जालका पपुलर व्यक्तिहरूले मानिसहरूलाई सड़कमा उत्रिन उक्साएपछि गत मंगलबार राति बेलफास्ट र आसपासका क्षेत्रमा मुकुण्ड लगाएका प्रदर्शनकारीहरूको समूहले सवारी साधन र घरहरूमा आगजनी गर्नुका साथै सड़क अवरुद्ध गरेका हुन्। प्रदर्शनकारीहरूले पूर्वी बेलफास्टको न्यू टाउन्डर्स रोडमा एउटा ग्लाइडर बस नियन्त्रणमा लिएर दलाइदिएका

छन् भने सङ्किल रोड र न्युटन एबीमा कैयौं कारहरूमा आगो लगाएका छन्। आगजनीका कारण ती क्षेत्रहरू धुवाको मुस्लोले ढाकिएका थिए भने साइरनको आवाजसँगै आकाशमा प्रहरीको हेलिकप्टरले गस्ती गरिरहेको दृश्य देखिएको थियो। गत सोमबार राति उत्तरी बेलफास्टमा एक व्यक्तिमाथि भएको सांघातिक आक्रमणको सम्बन्धमा प्रहरीले सुडानका 31 वर्षीय शरणार्थीमाथि ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरे लगतै यो अशान्ति शुरू भएको थियो। पक्राउ परेका संदिग्धलाई बुधबार बेलफास्टको म्याजिस्ट्रेट अदालतमा उपस्थित गराइएको थियो। प्रहरी सहायक प्रमुख कन्स्टेबल रायन हेडरसनले नागरिकहरूलाई शान्त रहन अपिल गरेका थिए। उत्तरी आइल्यान्डका विभिन्न स्थानहरूमा छिटपुट रूपमा अशान्ति फैलिएको र सवारी साधनहरू जलाएको पुष्टि गर्दै उनले सबैलाई संयम अप्नाउन, जिम्मेवारीपूर्वक प्रस्तुत हुन र आफ्नो वा अरूको ज्यान जोखिममा पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेका थिए। हेडरसनले स्थानीय समुदायका प्रभावशाली व्यक्तिहरूलाई शान्तिपूर्ण प्रदर्शनका लागि प्रोत्साहित गर्न र हिंसा वा विसङ्गतिलाई निरुत्साहित गर्न भूमिका खेल्न समेत अनुरोध गरेका थिए। चक्कु प्रहारको घटना सोमबार राति 10:30 बजेतिर उत्तरी बेलफास्टको एउटा फ्ल्याट बाहिर भएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक व्यक्तिले भुइँमा लडिरहेका अर्का व्यक्तिमाथि चढेर उनको टाउको र घाँटीमा लगातार प्रहार गरिरहेको देखिन्छ। प्रहरीले घटनास्थलबाट एउटा भान्सामा प्रयोग हुने चक्कु बरामद गरेको छ। आक्रमणबाट पीडित 40 वर्षका ती व्यक्तिको आँखा, अनुहार र धाडमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। हजुर, विकली वर्ल्ड न्युजमा अब हामी अर्को गीततर्फ लाग्छौँ। गीत रहेको छ मखमली फ्रम द ब्यान्ड द हुलाकी।

हजुर श्रोता मित्र, कार्यक्रम विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा आज मसँग रहेका सम्पूर्ण न्युजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला। फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 98.3 MHz, जस्तै हामीलाई फलो गर्नुहोला इन्स्टाग्राम अनि फेसबुकमा, टिकटकमा पनि तपाईँले फलो गर्न सक्नुहुन्छ। र नेक्स्ट विक पनि आउने बाचाको साथमा आजको लागि म निजल बिदा हुन चाहन्छु। नमस्कार, ठिकै बाबा, सुन्दै गर्नुहोला किप्स एफएम 98.3 MHz।

life-changing quotes. सफल मानिस र असफल मानिस दुबै गल्ती गर्छन्, तर सफल मानिसले आफ्नो गल्ती दोहोराउँदैनन्। यो भनाई हो हेरोल्ड प्रिन्सको।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 9 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: English retro numbers. English retro numbers. At 9.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स,
4: यु क्यान सिङ, ऑल यु गॉट टु डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि।
10: थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888, 98-32-35-888।
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
15: World full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday 7 a.m. and Thursday 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
16: Keep 98.3 FM.
17: English retro numbers. English retro numbers. At 98.3.

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888, 98-12-35-888।
6: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: KIPS 98.3 FM, your companion.
2: Bollywood Golden Hits.

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. Location ko lagi Google garnu hos. Battery Shop New Kathmandu Electric Electronics.

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my Worldlink and always stay connected wherever you are.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
4: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3।
5: नमस्कार किप्स 98.3 FM।
6: यो हो किप्स 98.3 FM। तपाईँसँगको सहयात्रा।
7: बलिउड गोल्डन हिट्स,

0: are listening to Keeps FM 98.3 MHz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।